0: Informed that 17 people have sustained injuries, including 3 in critical condition. The critically injured patients have been evacuated to Zero by ambulance for treatment. As per the inputs from Kaipanya Deputy Commissioner Shweta Nagarkoti Mehta, the affected area remains inaccessible from both the Azali and Hojpatin sides due to landslides. Chief Minister Pema Khandu has extended his condolences to all those affected and the families anxiously awaiting news of their loved ones. Mr. Khandu said he is closely monitoring the situation. He reaffirmed that the government stands firmly with the affected families and no effort will be spared in rescue, relief and medical assistance. Union Minister Kiran Rijiju has appealed to the people in flood-affected areas of Arunachal Pradesh to remain cautious. In a social media post, Mr. Rijiju said the safety of people is important for the government. He also urged the people to stay updated through official channels and follow all safety advisories. Meanwhile, heavy rainfall and flash floods in Arunachal prompted the Assam government to issue a high alert. We have more from our correspondent.
1: The Assam government has placed all its agencies on high alert after heavy rainfall in Arunachal Pradesh triggered concerns of downstream flooding in Assam. As a result, a substantial rise in water levels and flow velocity is expected in downstream districts of the state, including Dhemaji, Lakhimpur, Vishwanath and Sonitpur, with the flood waves likely to move further downstream over the next 1 or 2 days. NDRF, SDRF and other emergency response teams have been kept on standby, while district administrations have been directed to closely monitor vulnerable areas and take necessary precautionary measures. People living in low-lying and flood-prone areas have been advised to remain vigilant, follow official advisories, avoid inundated areas and refrain from travelling by small boats. Rakesh Dole, Akashwani News, Guwahati.
0: In Manipur, vehicular movement along National Highway 37, Imphal, Jiribam Road has been completely cut off due to landslides in 3 different locations in Taminglong district. Manipur has been witnessing torrential rainfall over the last few days, especially in hill districts. The India Meteorological Department, IMD, has forecast heavy rainfall over parts of the northeastern region, Jharkhand, Maharashtra, Odisha, sub-Himalayan West Bengal, Telangana, coastal Karnataka, Konkan and Goa tomorrow. The Met Department has also predicted thunder squalls with wind over Madhya Maharashtra, Marathwada and West Madhya Pradesh till tomorrow, while similar weather conditions are likely to prevail over Bihar during the next 2 days. According to IMD, West Rajasthan is likely to experience dust storm conditions tomorrow. The central government has approved over 211 crore rupees towards the construction of 96 roadworks in Tripura under Pradhan Mantri Gram Sadak Yojana Batch 1 for the financial year 2026-27. This covers a length of more than 160 kilometers of roads in the state. The Ministry of Rural Development said the approved projects will provide all-weather road connectivity to 96 habitations in the state for the first time. Vice President C.P. Radhakrishnan today released a book in New Delhi titled VIP Culture in India, Power, Privilege and Distance from Democracy. Addressing the gathering, Mr. Radhakrishnan said, democracy flourishes when public office is viewed as a responsibility rather than a privilege.
2: The book reflects distance which emerges between the institutions of power and the ordinary citizens. It also underlines the need to bridge the distance between both through people-centric governance. It is also underlines that Bharat is the world's largest democracy and is also called the mother of democracy. Our constitution envisions a society based on justice, equality, liberty and fraternity.
0: Fugitive diamond merchant Nirav Modi has been directed by a UK court to pay over $11 million to the Bank of India. The ruling was delivered by the High Court in London. Justice Simon Tinkler held that Modi is liable under a personal guarantee linked to a loan extended to a Dubai-based firm, Firestar Diamond FZE. Benchmark domestic equity indices rose around 1% today, supported by lower crude oil prices and value buying. We have a report.
3: Sensex climbed 791 points to close at 76,991. Nifty also added 198 points to settle at 24,022. In the broader market, on the National Stock Exchange, the Mid-Cap 100 Index gained 0.1% and the Small-Cap 100 added 0.4%. In the foreign exchange market today, the rupee appreciated by 8 paise to close at 94 rupees and 66 paise against the US dollar. In the Indian bullion market, 24 carat gold was trading 1.9% lower at 1,44,050 rupees per 10 grams, while silver was trading 1.6% down at 2,22,840 rupees per kilogram. With Ayushi's report, Arjun Chaudhary for Akashwani News.
0: In the FIFA World Cup, Canada will take on Switzerland in a Group B match at Vancouver in Canada tonight. The match is scheduled to begin at 12:30 a.m. IST. In another fixture, Bosnia-Herzegovina will face Qatar at Seattle Stadium in Washington. Earlier, Colombia qualified for the round of 32 after beating DR Congo 1-0 in their Group K match in Guadalajara, Mexico today. And now before we end the bulletin, the headlines once again. Commerce and Industry Minister Piyush Goyal reviews progress of trade talks with U.S. Trade Representative Ambassador Jamieson Greer. External Affairs Minister S. Jaishankar meets his South Korean counterpart Cho Hyun in Seoul, calls for stronger India-South Korea ties amid global challenges. Oman announces opening of a temporary maritime corridor through Strait of Hormuz. 5 people killed after under-construction godown crashes in Kolkata, rescue efforts in full swing. Heavy rain triggers flash floods in Arunachal, high alert issued in Assam. And in FIFA World Cup, Canada to take on Switzerland in a Group B match at Vancouver tonight. That is all in the news at 9. Good night.
4: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं शबाना बेगम। تجارت و صنعت کے وزیر پیوش گوئل نے امریکی تجارتی نمائندے سفیر جیمیسن گریئر کے ساتھ تجارتی مذاکرات کی پیش رفت کا جائزہ لیا. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے سیول میں جنوبی کوریا کے اپنے ہم منصب شو ہیون کے ساتھ میٹنگ کی اور عالمی چیلنجوں کے تناظر میں بھارت جنوبی کوریا تعلقات کو مزید مستحکم کرنے پر زور دیا. عمان نے آبنائے ہرمز کے ذریعے ایک عارضی بحری راہداری کھولنے کا اعلان کیا ہے. کولکتہ میں ایک زیر تعمیر گودام کے منہدم ہونے کے حادثے میں 5 افراد ہلاک ہو گئے ہیں. امدادی کارروائیاں تیزی کے ساتھ جاری ہیں. اروناچل پردیش میں شدید بارش کے سبب اچانک سیلاب کی صورتحال پیدا ہو گئی. آسام میں ہائی الرٹ جاری کر دیا گیا ہے. اور فیفا ورلڈ کپ میں آج رات وینکوور میں گروپ بی کے میچ میں کینیڈا کا سامنا سوئٹزرلینڈ سے ہوگا. اب خبریں تفصیل سے. تجارت و صنعت کے مرکزی وزیر پیوش گوئل نے امریکی تجارتی امور کے نمائندے سفیر جیمیسن گریئر اور ان کے وفد کے ساتھ آج صبح سلسلے وار میٹنگیں کی. ایک سوشل میڈیا پوسٹ میں جناب گوئل نے کہا کہ میٹنگوں میں بھارت اور امریکہ کے درمیان جاری تجارتی مذاکرات کی پیش رفت کا جائزہ لیا گیا اور دونوں ملکوں کے درمیان اقتصادی شراکت داری کو مزید گہرا کرنے کے مواقع کے امکانات کی تلاش کی گئی. انہوں نے سفیر گریئر کی قیادت اور بات چیت کو ایک تعمیری عطا دینے کی فعال کوششوں کی ستائش کی. بھارت اور متحدہ عرب امارات نے نئی دلی میں اسٹریٹجک دفاعی شراکت داری کے فریم ورک کے تحت دفاعی تعاون کی ترقی میں پیش رفت کی غرض سے آج ایک میٹنگ کی. ایک سوشل میڈیا پوسٹ میں وزارت دفاع نے مطلع کیا کہ میٹنگ کی مشترکہ صدارت بین الاقوامی تعاون کے جوائنٹ سیکرٹری امیتابھ پرساد اور متحدہ عرب امارات کے بریگیڈیئر اسٹاف جمال ابراہیم محمد ابراہیم المارزوقی نے کی. پوسٹ میں مزید کہا گیا ہے کہ تبادلہ خیال میں دفاعی صنعتی شراکت داری کو وسعت دینے، اختراع کو فروغ دینے، جدید ٹیکنالوجی سے استفادہ کرنے اور بحری سلامتی میں اضافہ کرنے پر توجہ مرکوز کی گئی. وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج کہا کہ موجودہ عالمی چیلنجوں کے دور میں بھارت اور جنوبی کوریا کے درمیان تعلقات کو مزید مضبوط بنانا نہایت اہم ہے. انہوں نے زور دے کر کہا کہ مشترکہ اقدار اور باہمی اعتماد رکھنے والے ملکوں کو ایک دوسرے کے ساتھ زیادہ قریبی تعاون کرنا چاہیے. سیول میں جنوبی کوریا کے وزیر خارجہ چو ہیون کے ساتھ میٹنگ کے آغاز میں اپنے خطاب کے دوران انہوں نے کہا کہ موجودہ بین الاقوامی حالات قابل اعتماد شراکت داروں کے درمیان تعاون کو پہلے سے زیادہ اہم بنا رہے ہیں۔ ڈاکٹر جے شنکر نے آج شام جنوبی کوریا کے قومی سلامتی کے ڈائریکٹر وی سنگ لیک سے بھی ملاقات کی۔ بعد میں سوشل میڈیا پر جاری ایک بیان میں انہوں نے کہا کہ دونوں فریقوں کے درمیان عالمی حالات و واقعات اور بھارت بحر الکاہل خطے سے متعلق اہم اسٹریٹجک امور پر مفید اور نتیجہ خیز بات چیت ہوئی۔ عمان نے اسٹریٹجک اعتبار سے اہم آبنائے ہرمز کے ذریعے عارضی بحری راہداری کو کھولے جانے کا اعلان کیا ہے۔ یہ اقدام تجارتی بحری نقل و حمل کی بحالی اور اس بحری بحران کو کم کرنے کی جانب ایک اہم قدم قرار دیا گیا ہے، جس کے باعث خلیج میں ہزاروں سمندری کارکن پھنسے ہوئے تھے۔ عمانی حکومت کے مطابق یہ منصوبہ اقوام متحدہ کی بین الاقوامی بحری تنظیم آئی ایم او کے تعاون سے تیار کیا گیا ہے، تاکہ علاقائی تنازعات سے پیدا ہونے والی کئی ماہ کی رکاوٹوں کے بعد آبی گزرگاہ سے جہازوں کی محفوظ آمد رفت کو یقینی بنایا جا سکے۔ بین الاقوامی بحری تنظیم کے مطابق خطے میں 11,000 سے زیادہ بحری کارکن پھنسے ہوئے ہیں اور جنہیں مرحلہ وار طریقے سے نکالا جائے گا اور آمد رفت کے منصوبے کے تحت مدد فراہم کی جائے گی۔ تہران میں واقع بھارتی سفارت خانے نے ایران میں سیکیورٹی کی صورتحال میں بہتری کے مدنظر بھارتی شہریوں کے لیے سفر سے متعلق نظر ثانی شدہ ایڈوائزری جاری کی ہے۔ سفارت خانے نے حالیہ مثبت حالات و واقعات اور مجموعی صورتحال میں بہتری کے تناظر میں بھارتی شہریوں کو ایران کے سفر کے بارے میں سنجیدگی سے غور کرنے کا مشورہ دیا ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
5: ایڈوائزری کے مطابق بھارتی شہریوں کو آئندہ اطلاع تک ایران کے غیر ضروری سفر سے گریز کرنے کا مشورہ دیا گیا ہے۔ سفارتخانے نے کہا ہے کہ جو بھارتی شہری اس وقت ایران میں مقیم ہیں یا ناگزیر وجوہات کے بنا پر ایران کا سفر کرنا چاہتے ہیں وہ انتہائی احتیاط برتیں، صورتحال پر مسلسل نظر رکھیں اور مقامی حالات سے باخبر رہیں۔ سفارتخانے نے شہریوں کو ہدایت دی ہے کہ وہ معتبر ذرائع سے وہاں کے حالات و واقعات پر نظر رکھیں اور مقامی حکام کی جانب سے جاری کردہ ہدایات پر عمل کریں۔ ایران میں موجود تمام بھارتی شہریوں اور نئے آنے والوں کو جلد از جلد سفارت خانے میں اپنی معلومات درج کرانے کا بھی مشورہ دیا گیا ہے۔ اس کے علاوہ سفارت خانہ نے سرکاری ویب سائٹ اور سوشل میڈیا پلیٹ فارمز پر جاری ہونے والی تازہ معلومات اور ہدایات پر باقاعدگی سے نظر رکھنے کی تلقین کی گئی ہے۔ وشنو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فیصل حبیب۔
4: مغربی بنگال میں کولکتہ کے تراتالہ علاقے کے نزدیک زیر تعمیر ایک گودام کے منہدم ہونے کے بعد امدادی کارروائیاں جاری ہیں۔ گودام کے منہدم ہونے سے کئی مزدور بھاری لوہے کے ملبے تلے دب گئے ہیں۔ ایس ایس کے ایم اسپتال میں 5 افراد کو مردہ قرار دیا گیا جبکہ زخمیوں کا علاج جاری ہے۔ وزیر اعلی سوویندو ادھیکاری جائے حادثہ پر پہنچ گئے ہیں۔ ریاستی وزراء اگنی متر پال اور ڈاکٹر اندرانیل کھا بھی صورتحال کا جائزہ لینے کے لیے جائے حادثہ پر پہنچے۔ قدرتی آفات کی صورت میں کام کرنے والی قومی فورس، این ڈی آر ایف، پولیس، آگ بجھانے کے عملے، ایمرجنسی سروسز اور بھارتی فوج کی ٹیمیں تلاش اور بچاؤ کی کارروائیوں میں مصروف ہیں۔ اندیشہ ہے کہ اور بھی کئی مزدور ملبے کے نیچے پھنسے ہو سکتے ہیں۔ ریاستی سیکرٹریٹ نونا نے متاثرین کی مدد کے لیے ہیلپ لائن نمبرز جاری کیے ہیں۔ یہ نمبرز ہیں 1070-9817-0 3322-1-4352-6 اور 0332-253-51-85۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
6: بھارتی فوج، این ڈی آر ایف، پولیس اور آگ بجھانے والے عملے کے افراد مشترکہ طور پر کولکتہ کے تراترہ علاقے میں زیر تعمیر گودام کے ملبے تلے دبے افراد کو نکالنے کے لیے امدادی کارروائیوں میں مصروف ہیں۔ زخمیوں کا کولکتہ کے ایس ایس کے ایم اسپتال میں علاج کیا جا رہا ہے، بچاؤ کارروائی جاری ہے۔ وزیر اعلی سوویندو ادھیکاری نے جائے حادثہ کا دورہ کیا اور امدادی اہلکاروں کی کوششوں کی تعریف کی۔ انہوں نے میڈیا کو بتایا کہ کولکتہ میٹروپولیٹن اتھارٹی آج رات انہیں حادثے سے متعلق رپورٹ پیش کرے گی، جس کے بعد وہ کل اسمبلی میں اس بارے میں بیان دیں گے۔ کولکتہ پولیس نے اس سلسلے میں مقدمہ درج کر لیا ہے، مزید تحقیقات جاری ہیں۔ کولکتہ سے کریان لاہا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں محمد عمار۔
4: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ अरुणाचल प्रदेश में आज शदीद बारिश और अचानक सैलाब के सबब केपन्यार जिले के तहत यजाली सर्कल में नेपको कॉलोनी में भारी नुकसान पहुंचा है। ताजा तरीन इत्तला के मुताबिक 4 अफराद लापता है। हुकाम ने अभी किसी जानी नुकसान की तस्दीक नहीं की है, अलबत्ता अभी नुकसान का जायजा लिया जा रहा है, तफसीलात का इंतजार है। नेपको के प्रोजेक्ट के सरबरा ने मुत्तला किया कि 17 अफराद जख्मी हुए हैं, जिनमें से 3 की हालत संगीन है। संगीन तौर पर जख्मियों को इलाज के लिए बजरिया एम्बुलेंस जीरो ले जाया गया है। वजीर आला पेमा खांडू ने मुतासरीन और उनके कुनबों से ताजियत का इजहार किया है, जो अपने अजीजों के बारे में पता चलने का बेचैनी से इंतजार कर रहे हैं। उन्होंने यकीन दहानी की कि हुकूमत मुतासरा कुनबों के साथ मजबूती से खड़ी है और बचाव राहत और तिब्बी मदद फराहम करने में कोई कसर बाकी नहीं रखी जाएगी। मरकजी वजीर किरण रिजिजू ने अरुणाचल प्रदेश सैलाब से मुतासर अफराद से अपील की है कि वो एहतियात से काम लें। एक सोशल मीडिया पोस्ट में जनाब रिजिजू ने कहा कि लोगों की हिफाजत हुकूमत के लिए निहायत अहम है। इस दौरान अरुणाचल प्रदेश ने शदीद बारिश और अचानक सैलाब के तनाजुर में आसाम सरकार ने भी हाई अलर्ट जारी कर दिया है। पेश है एक रिपोर्ट।
5: अरुणाचल प्रदेश में शदीद बारिश के बाद आसाम के निचले इलाकों में सैलाब के शदीद खतरात के पेश नजर आसाम हुकूमत ने अपनी तमाम मुतालिका एजेंसियों को हाई अलर्ट पर रखा है, जिसके नतीजे में रियासत के निचले अजला बशमूल धीमाजी, लखीमपुर, बिस्वानाथ और सोनीपुर में पानी की सतह में इजाफा और बहाव की रफ्तार में नुमायां तेजी का खतरा दरपेश है, जबकि अगले 1 से 2 दिन के दौरान सैलाब के मजीद आगे बढ़ने का इम्कान है। एसडीआरएफ और एनडीआरएफ और दीगर हंगामी इमदादी टीमों को अलर्ट पर रखा गया है, जबकि जिला इंतजामिया को हिदायत दी गई है कि वह हसास इलाकों की कड़ी निगरानी करें और तमाम जरूरी एहतियाती इकदाम करें। निचले और सैलाब के तई हसास इलाकों में रहने वाले लोगों को चौकस रहने, सरकारी हदायात पर अमल करने, पानी वाले इलाकों में जाने से बचने और छोटी कश्तियों के जरिए सफर करने से गुरेज करने की हिदायत जारी की गई है। गुवाहाटी से राकेश डोले की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फैसल हबीब।
4: नायब सदर जनाब सीबी राधाकृष्णन ने आज नई दिल्ली में एक किताब का इजरा किया, जिसका उन्वान है वीआईपी कल्चर इन इंडिया, पावर, प्रिविलेज एंड डिस्टेंस फ्रॉम डेमोक्रेसी। इस मौके पर शुरका से खिताब करते हुए जनाब राधाकृष्णन ने कहा कि किताब में इख्तदार से मुतालिक इदारों और आम शहरियों के दरमियान अक्सर मौजूद फासले की अक्कासी की गई है और इस बात पर जोर दिया गया है कि अवाम पर मरकूज हुक्मरानी के जरिए इस खला को पुर करने की जरूरत है। उन्होंने कहा कि किताब दुनिया की सबसे बड़ी जमहूरियत के तौर पर भारत की शनाख्त को उजागर करती है, नीज आईन में पेश किए गए इंसाफ, मसावात और आजादी के ख्यालात का इआदा करती है। भारत की सदारत में ब्रिक्स मुल्कों के खलाई इदारों के सरबराहों की मीटिंग 2026 बेंगलुरु में इख्तिताम पजीर हुई। साइंस और टेक्नोलॉजी और खला के वजीर मुमलिकत डॉक्टर जितेंद्र सिंह ने इख्तितामी इजलास में शिरकत की और आलमी सतह पर खलाई सरगर्मियों में भारत के बढ़ते हुए रोल को उजागर किया। इसरो के चेयरमैन वी नारायणन ने नामा निगारों से गुफ्तगू करते हुए कहा कि 2 रोजा मीटिंग में 10 ममालिक के 26 मंदुबीन ने शिरकत की, जिनमें इसरो, इनस्पेस और खला के महकमे के नुमाइंदे भी शामिल थे। उन्होंने कहा कि मीटिंग में समाजी और इक्तिसादी तरक्की के लिए रिमोट सेंसिंग, सैटेलाइट निजाम के इस्तेमाल, खुसूसन कुदरती आफात के बंदोबस्त और आबोहवा की तब्दीली की निगरानी पर तबादला ख्याल किया गया। इन्फोर्समेंट डायरेक्टोरेट ने बेंगलुरु और मुंबई में राजेश एक्सपोर्ट्स लिमिटेड से मुंसलिक 9 मकामात पर तलाश की कार्रवाइयां की। गैर मुल्की जर मुबादला मैनेजमेंट एक्ट फेमा 1999 की दफात की मुश्तबा खिलाफ वर्जी के मामले में राजेश एक्सपोर्ट्स लिमिटेड और उससे जुड़े अफराद के बारे में जारी छानबीन के सिलसिले में ईडी ने कल से यह तलाशी की कार्रवाइयां शुरू की थीं। एजेंसी ने कहा कि तफ्तीश से इंकशाफ हुआ है कि मस्कूरा कंपनी और उससे जुड़े अफराद गैर मुल्की जर मुबादला मैनेजमेंट एक्ट फेमा की मुबैना खिलाफ वर्जियों, जिसमें बैरून ममालिक रकम का लेन देन, 3,000 करोड़ रुपए मालियत की गैर शफाफ तरीके से तिजारत, 40% स्टॉक के हिसाब में गड़बड़ और बैरून मुल्क बेनामी दारों के हिस्से में हेरा फेरी के मामलात शामिल हैं। ईडी ने तलाशी की कार्रवाइयों के दौरान बरामद किए गए मुख्तलिफ काबिल एतराज दस्तावेजात और डिजिटल शवाहिद के बारे में भी इंकशाफ किया। केरलम के विजिंजाम बैनुलअक्वामी बंदरगाह पर आज शाम एक 1,000वां तिजारती जहाज पहुंचा। ये अहम संग मील बंदरगाह पर एमएससी लुसियाना नामी बड़े जहाज की आमद के साथ हासिल किया गया। इस कामयाबी के बाद विजिंजाम ने दुनिया की तेजी से तरक्की करने वाली बंदरगाहों में अपनी जगह मजीद मुस्तहकम कर ली है। रांची के राजेंद्र इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज में मेडिकल सीटों के अलॉटमेंट और दाखिलों के अमल में मुबैना बेजाबतगियों की तहकीकात करने के लिए सीआईडी की एक टीम रिम्स पहुंची। सीआईडी की टीम ने डीन के दफ्तर और दीगर शोबों के दस्तावेजात की जांच शुरू कर दी है। यह तहकीकात गुज़िश्ता तालीमी साल में बाज़ नाअहल उम्मीदवारों को ज़ाब्तों के खिलाफ वर्जी करते हुए दाखिला दिए जाने की शिकायत के बाद शुरू की गई हैं। भारतीय महकमा मौसमियात ने शिमाल मशरकी खित्ते, झारखंड, महाराष्ट्र, ओडिशा, जैली हिमालयी मगरबी बंगाल, तेलंगाना, साहिली कर्नाटक, कोंकण और गोवा के मुख्तलिफ मकामात पर कल शदीद बारिश होने की पेशगोई की है। महकमे ने महाराष्ट्र, मराठवाड़ा और मगरबी मध्य प्रदेश में तेज हवाओं और गरज चमक के साथ बारिश का इम्कान जाहिर किया है, जबकि अगले दो दिनों के लिए बिहार में भी इसी तरह के मौसम की सूरत हाल की पेशगोई की गई है। मौसमियात के महकमे के मुताबिक मगरबी राजस्थान में कल धूल भरी आंधी की पेशगोई है। महकमे के मुताबिक शिमाल मशरकी बहर अरब, गुजरात और मध्य प्रदेश, निज महाराष्ट्र के बकिया हिस्सों और छत्तीसगढ़ के कुछ हिस्सों और झारखंड में जुनूब मगरबी मानसून मजीद पेशकदमी कर गया है। इस दौरान आज शाम कौमी राजधानी के कुछ हिस्सों में हल्की से औसत बारिश के बाद लोगों को गर्मी से राहत मिली है। फीफा वर्ल्ड कप में आज कनाडा के वैंकूवर में ग्रुप बी के मैच में कनाडा का मुकाबला स्विट्जरलैंड से होगा। यह मैच भारतीय वक्त के मुताबिक रात 12:30 बजे शुरू होगा। एक और मैच में वाशिंगटन के स्टील स्टेडियम में बोस्निया और हर्जेगोविना का मुकाबला कतर से होगा। इससे पहले मैक्सिको के शहर गुडालाजारा में कोलंबिया ने जमहूरिया कांगो को 0-1 एक गोल से शिकस्त देकर राउंड ऑफ 32 के लिए क्वालिफाई किया। आखिर में खास खास खबरों की सुर्खियां एक बार फिर। तिजारत और सनत के वजीर पीयूष गोयल ने अमरीकी तजारती नुमाइंदे सफीर जैमिसन ग्रियर के साथ तजारती मुजाकरात की पेशरफ का जायजा लिया। वजीर खारजा डॉक्टर एस जयशंकर ने सियोल में जनूबी कोरिया के अपने हमनसब शोह्यून के साथ मीटिंग की और आलमी चैलेंजों के तनाजुर में भारत जनूबी कोरिया ताल्लुकात को मजीद मुस्तहकम करने पर जोर दिया। ओमान ने अबनाए हुरमुस के जरिए एक आर्जी बहरी राहदारी खोलने का ऐलान किया है। कोलकाता में एक जेर तामीर गोदाम के मुनहदिम होने के हादसे में 5 अफराद हलाक हो गए हैं। इमदादी कार्रवाइयां तेजी के साथ जारी हैं। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।